0: it can be treated well, can be get support, maybe the situation get much worse and cannot get support. So it's better that whenever you feel that you are having some kind of emotional challenge or mental challenge, first thing, get more awareness about this and acknowledge that yes, being human, I can have this kind of challenge and it's my responsibility to seek some help. So yes, family, friends, teachers, just open up with any trusted one, and that can help you to lead to any kind of support. Many support is available through different NGOs and also through different counseling centers, social workers. Support is available, but you need to reach out.
1: श्रोता मित्रहरू, कार्यक्रम जेनजिज माइन्ड स्पेस हङकङेली युवाहरूको कथा रेडियो कार्यक्रमको दोस्रो श्रृङ्खलामा आज हामीले उद्यमशीलताको क्षेत्रमा सक्रिय प्रतिभाशाली युवा सुर शरण कौरसँग कुराकानी गर्यौं। हङकङ जेनजिज युवाहरूले अध्ययन, करियर र सामाजिक जिम्मेवारी बीच पनि सन्तुलन मिलाउनु पर्ने चुनौती आजको दिनमा भोगिरहेको अवस्थाहरू उहाँको बारेमा सुन्यौं। सुर शरण कौरको यात्राबाट कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्यप्रति स्पष्ट अघि बढ्न, पढाइसँगै नेतृत्व उद्यमशीलताको अभ्यास गर्न र सृजनशीलतालाई आय र सामाजिक प्रभावसँग जोड्न सकिन्छ भन्ने कुराहरू उहाँबाट हामी सिक्न सक्छौँ। उहाँले छोटो समयमै उमितलाई समुदायमा परिचित बनाएको अनुभवले युवाहरूले सही सोच, सही निरन्तरता र सही मेहनत अनि प्रभावकारी संचारद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् भन्ने प्रेरणा पनि दिन्छ। साथै विविध भाषा संस्कृतिबीच संवाद गर्न सक्ने क्षमता तथा तथ्यमा आधारित निर्णय गर्ने बानी आजको झेन्जिज युवाहरूको लागि अत्यन्तै महत्त्वपूर्ण छन् भनेर हामीले आज सिकेका छौँ। पक्कै पनि आजको कार्यक्रम यहाँलाई मन पर्यो नि होला।
2: श्रोता मित्रहरू, युवाहरूलाई आफ्ना मनका कुरा, मानसिक तनाव, दैनिक जीवनमा आइपर्ने चुनौतीहरूलाई खुलेर व्यक्त गर्न तयार पारिएको रेडियो कार्यक्रम जेनजी माइन्ड स्पेस हङकङगेली युवाहरूको कथा कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौ। कार्यक्रमको लागि यहाँहरूको रचनात्मक सल्लाह, सुझाव र उत्साहको व्यग्र प्रतीक्षामा रहनेछौ। प्रतिक्रियाको लागि सीआईबीएसको पेजमा गएर तपाईँहरूले दिन सक्नुहुनेछ। यो कार्यक्रम तपाईँहरूलाई मन पर्यो भने सुन्नुहोस्, साथीहरूलाई पनि सुनाउनुहोस् र शेयर गर्नुहोस्। आजलाई भने अर्को पटक नयाँ युवाहरू को आफ्नो अनुभूतिको सङ्गालो लिएर फेरि उपस्थित हुने बाचाको साथमा सम्पूर्ण कार्यक्रम युनिट सहित म कार्यक्रम प्रस्तोता मेरिना राई पनि यो श्रृङ्खलाबाट विदा हुन चाहन्छु। यहाँहरूको हर समय सुखद रहोस्। नमस्ते।